जी बिल्कुल सामईन इकराम, ब्रॉडफोरेशन रेडियो 1413 AM की ये खूबसूरत नशरियात, हमारा प्रोग्राम सुबह 9 जो है वो अब इख्तितामी मराहल में शामिल हो चुका है। और हमेशा की तरह जो है मेरी कोशिश होती है कि एंड पे आप और हम मिलके, रेडियो की पूरी टीम आप और हम मिलके एक ऐसी सुहानी, जिसे कहते हैं यादगार, जो कि हमारे अल्फाज पर मबनी हो। और ये अल्फाज जो हैं ये एक तरह से हमारे रूह की गहराई का पैगाम हो, और हम अपने इन अल्फाज को अपनी प्रैक्टिकल लाइफ में इस्तेमाल करें। इससे पहले कि हम इनको इस्तेमाल करें, जी हमारी वेबसाइट bradfordationradio.co.uk से इस्तेफादा हासिल करें। और हमारा नंबर जो है स्टूडियो का, अब आपको याद हो चुका होगा, 01274306677। और आपको ये भी पता होगा कि आशा अख्तर आज वेंसडे 10 बजे से 1 बजे तक आपके साथ है, तो इंशाल्लाह फ्राइडे भी इंशाल्लाह अल्लाह के कर्म व फजल से 10 बजे से 1 बजे तक आपका साथ होगा। पूरी कोशिश होती है कि हम सब ये जो सफ़र है बहुत ही खूबसूरत तरीके से जो है वो तय करें, और बहुत ही खूबसूरत बातें बहुत और भी हैं जो बात मेरे जहन में इस वक्त महसले कलाम जिसे कहते हैं वो आ रही है कि अल्लाह करीम के पास इबादत के लिए फरिश्ते कोई कम नहीं हैं। आप सबको मज़ सामईन इकराम इसका पता होगा कि अल्लाह रब्बुल इज़्ज़त के पास फरिश्ते इस तादाद में हैं कि हम उसका गुमान भी नहीं कर सकते। और खुद अल्लाह के महबूब हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर आपको पता है कि सलामी के लिए जो फरिश्ते मदीना शरीफ उनकी कब्र अनवर पर, नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की कब्र अनवर पर उतरते हैं फरिश्ते, 70,000 फरिश्ते सुबह और 70,000 फरिश्ते शाम को एवरी डे उतरते हैं। और जो एक बार फरिश्तों का ग्रुप आ जाता है दुरूद व सलाम के लिए, तो क़यामत तक उनकी बारी ही नहीं आएगी। सुभान सुभान। तो मुअज़्ज़ज़ सामईन इकराम, इस तरह से फिर अल्लाह ताला ने जो नबियों का, वलियों का और अपने मुकर्रबीन का सिलसिला किया, उनकी जिंदगियां मुतहरो मुनव्वर और शफाफ आईना सुभानअल्लाह अल्लाह करीम ने हमें दिखाया। अब हम इंक्लूडिंग माई सेल्फ ऑफ कोर्स, तो ये जो हम प्रैक्टिकल लाइफ में जी रहे हैं, अपने इर्द गिर्द देख रहे हैं, और वही फिर अगर गुफ्तगू जो मेरी सुबह पहले भी हुई आपसे के उसकी डेप्थ में तो ऑफ कोर्स मैं नहीं जाऊंगी, लेकिन मैं लुबे लबाब जिसे कहते हैं वो पेश करना चाहती हूं कि हम जिस इंसानियत के जिस भी ग्रो और तबका से ताल्लुक़ रखते हों, चाहे उस्ताद टीचर का मामला है, चाहे ऑफिसर और जो उनके मातहत हैं उनका मामला है, हमारे घर में हमारे बाल बच्चों के साथ हस्बैंड वाइफ से, माँ बाप से, सबसे रिश्ते पहले घर से शुरू हो के फिर मुआशरती बुनियाद पर रिश्तेदारों से, जहां कहीं भी है, क्या हमने एक्सट्रीमिज्म को अप्रोच करना है या मतवाजन फिजा कायम रखनी है? इस एंगल पे हमने जरूर सोचना। कुंतुम उखरिजत लिन्नासी तामरून बिलमारूफ वतनहौना अनिल मुनकर, कि तुम उम्मते वस्त हो, हम जो दूसरों को नेकी का हुक्म देते हैं और बुराई से रोकते हैं, ठीक है ना, अल्लाह पाक कमी बेशी माफ़ फरमाए। तो ये फिर वो आप कहेंगे कि बहुत आप डेप्थ में आगे, फिर हमारे पास प्रोग्राम का इतना टाइम भी नहीं। जो हम दूसरों को अच्छाई की तरफ भी बुलाना है, बुराई से मना भी करना है, क्योंकि ये हमारी एट दी एंड हम कहें कि ये हमारा
جو ہے مقصد حیات ہے. ہم نے چاہے انٹرٹیننگ پروگرام کر رہے ہیں باہر خوبصورتیوں سے, نیچر سے, جس سے بھی ہم لطف اندوز ہو رہے ہیں, مقصد حیات کو مد نظر رکھنا ہے. وہ کسی بھی جگہ پہ چلے جائیں, ایکسٹریمزم کہیں بھی نہیں ہے. اور پھر میں نے آپ کو پھر ہمارا اسلامی بھی پروگرام یاد ہوگا کہ دوسروں کو بلانا ہے حکمت اور دانائی کے ساتھ, کسی کا دل نہیں توڑنا, کسی کی روح کو جو ہے وہ زخمی نہیں کرنا. بہت سے معاملات ایسے لگے ہوتے ہیں لوگوں کے ساتھ جو در حقیقت ہمیں وہ نظر آ رہے ہوتے ہیں, ان سائڈ اس حقیقت کے اندر رب کے ساتھ لوگوں کا کیا معاملہ چل رہا ہوتا ہے یقین کریں ہمیں پتہ نہیں ہوتا ہے. میں نے خود بھی بہت عقل کو دوڑایا, بہت دفعہ یہ مشاہدہ بھی کیا, اور پھر تھک کے اللہ سے توبہ کی کہ میں جو جس اینگل سے اللہ جانے کہ اللہ کے نزدیک وہ معاملات رب کے نزدیک کتنی بلندیوں پر, کتنے اللہ تعالیٰ ان کے درجات کسی کے بلند کر رہا ہے, کسی کو کیا تنبیہ کرنا چاہتا ہے اللہ تعالیٰ, کسی کو کیا, یہ لوگوں کا اور رب کا معاملہ ہے. اس کے ساتھ یہ ہوا تھا, وہ ایسے ہے ویسے ہے, میں اللہ سے پھر معافی مانگتی ہوں کہ میں کون ہوتی ہوں کسی کو یہ کہنے والی, کیونکہ اللہ جانے ان کے درجات رب نے کتنے بلند لکھے. کسی سے غلطیاں, پھر وہ اللہ تعالیٰ تو فرماتا ہے نا کہ میں بے حد و حساب معاف کر دینے والا, بخشنے والا, بخش دینے والا ہے, معاف کرنے والا ہے. استغفار کوئی انسان کر کے اللہ تعالیٰ اس کے پھر اتنے درجات بڑھا دیتا ہے کہ وہ ہمارے وہم و گمان سے بھی کہیں زیادہ بلند ہوتے. یہ جو چیزیں ہمیں نظر نہیں آتی, اپنی کوتاہ نظری کو ہم نے وہاں تک کیسے لے کے جانا ہے, خوبصورتیوں کا یہ سفر کیسے طے کرنا ہے, دوسروں کی ذات کو تنقید کا یا دوسروں کی ذات میں برائیوں کا ڈھونڈنے کی بجائے, اللہ کرے, اللہ کرے انکلوڈنگ مائی سیلف, کہ ہمارے اندر یہ سوچ اور ہمارے اندر تخیل اللہ تعالیٰ پیدا بیدار کر دے کہ دیکھیں کہ کسی کے ساتھ در حقیقت کوئی معاملات ہمیں کڑے نظر آ رہے ہیں, لیکن اللہ تعالیٰ قادر مطلق ہے کہ وہ اس کو اس کی اچھائیوں میں بدل دے, اس سے گناہوں کو ریموو کر دے, اس کے درجات بلند کر دے, اس انسان کی کو جو ہے وہ کہتے ہیں نا کہ وہ چاہے تو بادشاہوں کو تخت سے ہٹا کے زمین پر بٹھا دے اور زمین پر گرے ہوئے لوگوں کو اٹھا کر بادشاہ بنا دے. وہ قادر مطلق ہے, اس کی حقیقتوں کو, اس کے حکمتوں کو اللہ کرے کہ ہمیں سمجھ آ جائے, اللہ کرے ہمیں سمجھ آ جائے, اور ہر گناہ کے اوپر نادم اور شرمندہ ہو کے اللہ تعالیٰ ہمیں توفیق دے, گناہ پر تائب ہو کے تو اللہ سے مغفرت مانگنی ہے. پلیز اب یہاں پہ معاملات پھر وہ کہیں گے کہ دیکھو یہ اتنی پیاری باتیں کرے, کیا پیاری باتیں, ہم نہیں کر سکتے یہ. ٹو بی آنیسٹ مجھے, میں کیا کہوں کہ مجھے یہ اتنی خوبصورت باتیں ہیں, لیکن تلخ کہ بھائی تم وہ میری, میں نے بتایا نیز پاکستان میں, خالہ آپ گانے سناتی ہیں لوگوں کو, اللہ میں کیا کہوں, بہت سے اوئے تم وہی ہو نا جو پھر جمعے والے دن تمہارے خطاب نے کتنے لوگوں کے, اللہ ارے تم یہ بھی, میں یہ سارا کچھ جو معاملات ہیں نا ہم نے ان سے نکلنے کا راستہ بھی ڈھونڈنا ہے, ایک متوازن فضا بھی قائم رکھنی ہے. یقین کریں میری تو پوری کوشش ہوتی, مغفرت بھی اللہ تعالیٰ سے طلب کرنی ہے, زندگیوں کو چلانا ہے, حقیقتوں کو سمجھنا ہے, اور پھر اللہ سے ہی دعا کرنی ہے کہ وہی ہمیں اسٹریٹ پاتھ پہ رکھے, کیونکہ بندوں سے جڑے جو معاملات ہوتے ہیں نا میرے رب کو وہ پسند نہیں. جب تک کہ ہم کسی انسان سے, چاہے اس کی ہم نے چگلی کھائی ہے, بہتان لگایا ہے, اس سے معافی نہیں مانگ لیں گے, یہ بات ذہن میں رکھنی ہے بس,
कि जब तक इंसानों से रिलेटेड मामलात में आप उनसे माफ़ी नहीं मांग लेते, उनकी दिल आज़ारी की तलाफ़ी नहीं कर देते, फिर रब करीम भी माफ़ नहीं करता। ये बात याद रखनी है। वो बड़ी बड़ी बातें तो हैं कि जी मैंने इतने हज किए, मेरी क्या ज़रूरत जी, मैं अपने हाथ भी नंगे कर जाऊँ, मैं तो ग्लव्स पहन के, मैं पूरी पर्दे की पाबंद, अरे वो तो पर्दा नहीं करतीं, मैंने उनकी महफिल में नहीं बैठना, मैंने उनको मुँह ही नहीं लगाना, वो मैंने नहीं उनसे बात करनी क्योंकि वो पर्दा नहीं करती हैं, वो ये करती हैं, वो करती हैं, मैं तो रातों को तहज्जुद, मैंने ये मी मै माई सेल्फ के आप जब हम कटहरे से बाहर आएंगे, इंसानियत शफाफ जब नजर आएगी, तो यकीन करें कि फिर जो वो खुशी मिलती है ना, वही असल में खुशी है।